0: RTHK, the news at 7 with Sachin Karpi. Airport Authority Chairman Fred Lam says Hong Kong's expansion into Central Asia will open up new passenger markets and provide an alternative route for cargo coming to and from Europe. This comes after Chief Executive John Lee signed several memoranda of understanding during his trip to the region last week. Speaking after a program on commercial radio, Lam said direct flights between Hong Kong and the Kazakh city of Almaty will begin in the first quarter of next year. He also said operations at the airport's Terminal 2 departure facility, which reopened last week, have been smooth.
1: We actually commissioned the T2 departure facility last week, and so far it has processed 40,000 passengers with 300 flights. We're very happy with the whole process. It's turned out to be very smooth. The process will complete by Wednesday this week. By then, every day we would have about 110 flights per day with around 20,000 passengers. We'll continue to monitor that. We believe that this new facility would help to provide an even better service to our passengers.
0: The chairman of the Hong Kong Trade Development Council, Frederick Ma, has described Chief Executive John Lee's visit to Central Asia as, quote, super successful. Speaking on TVB, Ma pointed out that state-owned enterprises from Kazakhstan are now seeking to raise capital in Hong Kong.
2: Some state-owned enterprises are looking to list in Hong Kong, including a railway company that has been confirmed to list this year. I believe that after our visit, they have a deeper understanding of us. In the future, they may send more of their companies coming to list in Hong Kong. This will definitely be a significant boost to our financial industry.
0: Financial Secretary Paul Chan says a committee dedicated to the development of artificial intelligence in Hong Kong will hold its first meeting this month. Wallace Wong has details.
3: Writing in his weekly blog, Paul Chan says the Committee on AI Plus and Industry Development Strategy consists of experts, academics, and business representatives. It plans to study the use of AI in life sciences, embodied AI, as well as AI application strategies in transport, cultural industries, and sustainable development. Chan also said the government has allocated $50 million on AI training for all. He expects more than 200 events will be hosted in the coming 2 years, featuring AI learning courses, lectures, and competitions, which could benefit some 50,000 people.
0: The medical council says the verdict on an alleged medical incident which occurred in 2009 will be delivered on July the 5th. The inquiry involves a mainland couple's complaint alleging negligence by a pediatrician at Baptist Hospital that led to their newborn son developing cerebral palsy. Speaking to media after the hearing, the father of the boy said the family was disappointed that a verdict was not yet reached, despite the case dragging on for such a long time.
4: We have already waited for 16 years. We had hoped there would be a verdict, but it was postponed for another month. We definitely have complicated feelings towards this.
0: Mainland students have expressed a mix of nerves and confidence as they appeared for the country's National University Entrance Exam, or Gaokao. The number of students taking the exam this year has dropped by roughly 450,000 to 12.9 million from a year earlier. Some students said they had confidence in themselves, while others said the decline in the number of students taking the national exam did not affect their preferences for university applications.
5: I'm quite nervous. Nervousness is inevitable for Gaokao. I've been working hard. I've already decided which major I want to apply for, but with my current grades, I'm not sure of my chances.
0: Another student said he would take a chance on his preferred university and major since there are fewer competitors.
6: I'm a little nervous, but it's fine. I studied along with my school's revision plan. I don't know much about this year's registration situation since I've been busy studying, but if there are fewer candidates, I will take a shot at the major I want.
0: And the weather forecast for tonight and tomorrow. Cloudy with a few showers and squally thunderstorms. The rain will be heavy at times. Temperatures will range between 25 and 29 degrees tomorrow. Moderate southwesterly winds, occasionally fresh. Right now at the observatory, it is 29 degrees and the relative humidity is standing at 88%. And that's the news from RTHK.
7: 3.
8: नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत नमस्कार.
9: यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो र सदाको साँझमा जस्तै हामी आजको साँझ पनि तपाईँहरूको माझमा उपस्थित भइसकेका छौँ. यो जुनको पहिलो हप्ताको आइतबार पनि परेको छ र आजको कार्यक्रममा हामीले केही समसामयिक विषयहरूमा कुराकानी गर्नेछौँ, केही जानकारीहरू तपाईँहरूका लागि राख्नेछौँ र साथमा तपाईँहरूका पत्रहरू तपाईँहरूले नै सुन्न र सुनाउन चाहनुभएका मिठा मिठा गीत सङ्गीतहरू राखेर हामी आजको एक घन्टालाई एकदमै राम्रो बनाउने कोसिस गर्नेछौँ र अब नै हामी लाग्न चाहन्छौँ आजको पहिलो चरणको कार्यक्रमतर्फ. श्रोता साथीहरू, हामी लागिरहेका छौँ यस कार्यक्रमको पहिलो चरणको कार्यक्रमतर्फ र यो पहिलो चरणको कार्यक्रममा हामीले केही समसामयिक विषयहरूमा जानकारी दिन गइरहेका छौँ र विशेष गरी यो हङकङमा 60 वर्षभन्दा माथि पुगेका व्यक्तिहरूको लागि चाहिँ विशेष खालको ट्राभल स्किम सुरु गरेको छ हङकङ सरकारले. यो चाहिँ केही वर्ष भइसकेको छ र अहिले एउटा जानकारी समाचार यो हङकङको आरटिएचके न्युजमा छापिएको थियो. त्यो समाचार मैले तपाईँहरूका लागि राख्न गइरहेको छु र विशेष गरी यो स्किममा जति पनि अब 60 वर्षभन्दा माथिका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई ठुलो लाभ पनि भएको छ र हाम्रो नेपाली समुदायमा पनि धेरैजना हाम्रो आमा बाजे बजै हरूले चाहिँ यो स्किम प्रयोग गरिराख्नु भएको छ र यो एकदमै मैले भनिहालेँ एकदमै आवश्यक पनि छ र एकदमै सहुलियत पनि भएको छ र यसकै बारेमा यो जानकारी तपाईँहरूका लागि म राख्न गइरहेको छु र यहाँ लेखिएको छ. श्रम तथा कल्याण सचिव क्रिस्चनले शुक्रबार भने कि सरकारले अपाङ्गता भएका व्यक्तिहरूको यात्रा आवश्यकतालाई उद्धृत गर्दै हङकङ डलर दुई यातायात अनुदान योजना अन्तर्गत यात्राहरूको सङ्ख्यामा सीमा लागू गर्ने छैनन्. अप्रिल 2 सुरु हुँदै 60 वर्ष वा माथिका व्यक्तिहरू साथै अपाङ्गता भएकाहरूले हङकङ डलर 10 वा 100 भन्दा कम लागतको यात्राहरूका लागि फ्ल्याट $2 भाडा तिर्छन्. बढी महँगो यात्राहरूका लागि तिनीहरूले भाडाको 20% तिर्छन्. सरकारले अनुदानित यात्राहरू प्रति व्यक्ति 240 सीमित गर्ने योजना बनाएको थियो. श्रम तथा कल्याण ब्युरोको फेसबुक पेजमा सनले भने कि केही अपाङ्गता भएका व्यक्तिहरूले प्रस्तावित सीमाको बारेमा चिन्ता व्यक्त गरेका थिए किनभने उनीहरूलाई एउटै गन्तव्यमा पुग्न अन्य बासिन्दाहरूभन्दा धेरै पटक स्थानान्तरण गर्न आवश्यक छ. उनले भने कि पछिल्लो तथ्याङ्कले औसतमा लगभग 450 मात्रै प्रति महिना 240 भन्दा बढी यात्रा गर्छन्. यातायात अनुदानका 27 लाख प्रयोगकर्तामध्ये सो सानो सङ्ख्या हो. यद्यपि ती 450 मध्ये लगभग 1/5 अपाङ्गता भएका व्यक्तिहरू हुन्. उनले भने कि यसले केही अपाङ्गता भएका व्यक्तिहरूलाई बढी यात्राको आवश्यकता छ भन्ने प्रमाणित गर्छ. यदि हामी यात्रा सीमाको साथ अगाडि बढ्यौँ भने यसले अपाङ्गता भएका केही व्यक्तिहरूलाई अनिवार्य रूपमा असर गर्छ, जसमा डाक्टरलाई भेट्न, पुनर्वास सेवाहरूमा जान, काममा जान र अन्य दैनिकी आवश्यकताहरू समावेश छन्. उनले लेखे, उनले थपे कि क्यापले केही यात्रुहरू विशेष गरी वृद्ध वृद्धाहरूमा सीमा नागेको बारेमा चिन्ता पैदा गर्न सक्छ र अनावश्यक तनाव सिर्जना गर्नेछ. सनले यो पनि भने कि क्याप लागत प्रभावित हुने छैन किनकि अनुदानित यात्राहरू सीमित गर्नाले केही लाख डलर मात्र बचत हुनेछ. तर सीमा समायोजन गर्न अनुदान प्रणाली अद्यावधि गर्नाले अनुमानित हङकङ डलर 30 मिलियन खर्च हुनेछ। उनले निष्कर्ष निकाले कि सरकारले क्यापको साथ अगाडि नबढाउने निर्णय गरेको छ। आशा छ कि सबैजना खुसी साथ यात्रा गर्न र समाजमा एकीकृत हुन सक्छन्। भर्खरै राख्यौँ हङकङ डलर $2 बारेमा र विशेष गरी यो यातायात यो सहुलियत जो चाहिँ 60 वर्षभन्दा माथिको व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ एकदमै राम्रो स्किम रहेको छ। र यसै गरी एउटा मैले तपाईँहरूको लागि अर्को जानकारी पनि दिन गइरहेको छु। यो चाहिँ हङकङको DBS ब्याङ्कले एउटा सर्वे गरेको छ र यहाँको प्यारेन्ट्सहरूले चाहिँ आफ्ना छोराछोरीको लागि चाहिँ कसरी बचत गरिरहेका छन् भन्ने यो हङकङको CSTNले आफ्नो पेजमा राखेको छ। CSTN पेज चाहिँ हङकङ नेपाली महासङ्घद्वारा सञ्चालित फेसबुक पेज हो। मलाई चाहिँ यो अलिकति इन्ट्रेस्टिङ लागेको भएको कारणले पनि म तपाईँहरूको साथमा सेयर गर्न गइरहेको छु। र यो सोर्स चाहिँ अब DBS हङकङ ब्याङ्कको सर्वेक्षण र CSTNबाट लिएको हो हामीले। र म यहाँ यसरी लेखेको छ, DBS हङकङको नयाँ सर्वेक्षण अनुसार यहाँका आमा बाबुहरूले आफ्ना छोराछोरी 4 वर्षको उमेरदेखि नै सम्पत्ति हस्तान्तरण वेल्थ ट्रान्सफरको योजना बनाउन थालेका छन्, जसका लागि औसतमा 50 लाख हङकङ डलर 5 मिलियन छुट्याइएको छ। हङकङमा बसोबास गर्ने नेपाली समुदायले पनि आफ्ना छोराछोरीको भविष्यका लागि यसरी नै योजना बनाउन आवश्यक छ। DBS ट्रेजर एफुलेन्ट फ्यामिली सर्वे 2026ले हङकङका धनी परिवारहरूले आफ्ना सन्तानको वित्तीय आत्मनिर्भरता र सुरक्षित भविष्यका लागि निकै सानो उमेरदेखि नै लगानी गर्न थालेको देखेको छ। नेपाली परिवारका लागि पनि यो अवधारण ठ्याक्कै 50 लाख हङकङ डलरबाटै सुरु गर्नुपर्छ भन्ने छैन, तर सानो रकमबाट भए पनि हङकङ र नेपाल दुवैतर्फको वातावरणलाई समेटेर चाँडो योजना सुरु गर्नु बुद्धिमानी हुन्छ। दुई देशीय हङकङ र नेपाल सम्पत्ति व्यवस्थापन, धेरैजस्तो हङकङवासी नेपालीहरूको सम्पत्ति घर जग्गा वा पारिवारिक व्यवसाय हङकङ र नेपाल दुवैतिर हुने गर्छ। यसलाई व्यवस्थित गर्न निम्न कुराहरूमा ध्यान दिन सकिन्छ। बहुमुद्रा मल्टी करेन्सी बचत, हङकङमा विभिन्न अन्तर्राष्ट्रिय मुद्रामा बचत गर्ने सुविधा छ। आफ्नो बचतको केही अंश हङकङ डलर वा अमेरिकी डलरमा राख्दा नेपाली पैसाको उतार चढावबाट भविष्यमा छोराछोरीको पढाइ खर्च सुरक्षित रहन्छ। कानुनी रेमिटान्सको प्रयोग, नेपालमा छोराछोरीका लागि सम्पत्ति जोड्दै हुनुहुन्छ भने अनौपचारिक माध्यम हुन्डी आदिको सट्टा वैधानिक ब्याङ्किङ च्यानलहरू मात्र प्रयोग गर्नुहोस् र यसले भविष्यमा पुस्तान्तरण गर्दा कानुनी झन्झट हुँदैन। क्रस बोर्डर इच्छापत्र विल, नेपाल र हङकङ दुवैतर्फ रहेका ब्याङ्क खाता वा सम्पत्तिहरू छोराछोरीको नाममा कसरी जाने भन्ने कुरा कानुनी रूपमा स्पष्ट राख्नुहोस्। हङकङका वित्तीय विकास उपकरणहरूको सदुपयोग, हङकङको बलियो वित्तीय प्रणालीको फाइदा उठाउने नेपाली अभिभावकहरूले आफ्नो छोराछोरीका लागि नियमित बचत सुरु गर्न सक्छन्। शिक्षा कोष एजुकेसन फन्ड, छोराछोरीलाई हङकङकै विश्वविद्यालय वा विदेशमा पढाउने उद्देश्य छ भने बेलैमा एजुकेसन फन्ड वा क्वालिटी लिड सेभिङ प्लान जस्ता दीर्घकालीन बचत योजनाहरू मासिक लगानी गर्नुहोस्। योजनाहरूमा मासिक लगानी गर्नुहोस्। स्वैच्छिक MPF योगदान, आफ्नो म्यान्डेटोरी प्रोभिडेन्ट फन्ड MPFमा कर छुट पाइने स्वैच्छिक योगदान PTBC थपेर दीर्घकालीन पुँजी बढाउन सकिन्छ, जसले पछि परिवारलाई ठुलो आर्थिक सुरक्षा दिन्छ। नेपाली वित्तीय संघ संस्थाहरूको सहयोग हङकङको यामाथाई जस्ता क्षेत्रहरूमा सञ्चालित इजाजत प्राप्त स्थानीय संस्थाहरूबाट साना व्यवसाय वा लगानीका लागि समुदाय अनुकूल वित्तीय सल्लाह लिन सकिन्छ। वित्तीय साक्षरताको विकास डिबिएस ब्लू प्रिन्ट डिबिएसको सर्वेक्षण अनुसार 94% अभिभावकहरू वित्तीय साक्षरता फाइनेन्सियल लिट्रेसीलाई अनिवार्य ठान्छन् र 2/3ले यो ज्ञान 13 वर्षको उमेरभित्र नै दिनुपर्ने विश्वास गर्छन्। छोराछोरीलाई केवल पैसा छाडिदिनु मात्र प्राप्त हुँदैन, यसले व्यवस्थापन सिकाउँछ पनि त्यसको व्यवस्थापन सिकाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। ब्याङ्क खाता खोलिदिने छोराछोरी निश्चित उमेरको भएपछि उनीहरूको नाममा वा संयुक्त बचत खाता खोलिदिनुहोस् र यसले उनीहरूलाई बचत गराउन बनाउन र बचतको महत्त्व बुझ्न सिकाउँछ। योजना र कार्यान्वयन सर्वेक्षणले देखाएअनुसार 74% अभिभावकहरू सम्पत्ति हस्तान्तरण गर्न त चाहन्छन् तर 29% मात्र स्पष्ट योजना छ। नेपाली परिवारले पनि छोराछोरी 18 वर्ष वा 25 वर्ष पुग्दा कति रकम आवश्यक पर्छ भन्ने स्पष्ट लक्ष्य बेलैमा निर्धारण गर्नुपर्छ भनेर यो सिएसटिएनको फेसबुक पेजमा यो जानकारी दिएको छ। मलाई पनि अलिकति अब यहाँ सेयर गर्न मन लाग्यो, त्यसैले तपाईँहरूको माझमा सेयर गरेको हो। र आजको कार्यक्रममा हामीले यस्तै यस्तै समसामयिक विषयहरूमा कुराकानी गरिरहेका छौँ र अब यो समसामयिक कुराकानीको निरन्तरता दिँदै आजको पहिलो साङ्गीतिक कोसेली तपाईँहरूको माझमा राख्न चाहन्छु र आउनु सुनौ यो मिठो गीत।

यस मौसममा सतर्क रहनुहोस्। इन्फ्लुएन्जा, कोभिड-19 र अन्य श्वास प्रश्वास रोगहरू अझै पनि छन्। राम्रो व्यक्तिगत र वातावरणीय सरसफाई कायम राख्नुहोस्। खोक्दा वा हाच्छ्युङ गर्दा आफ्नो मुख र नाक टिस्यु पेपरले छोप्नुहोस्। तरल साबुन र पानीले हात धुनुहोस् र कम्तीमा 20 सेकेन्डसम्म हात रगड्नुहोस्। अस्वस्थ महसुस गर्दै हुनुहुन्छ, मास्क लगाउनुहोस् र तुरुन्तै चिकित्सा सल्लाह लिनुहोस्। सरकारले 2025-2026 मौसम इन्फ्लुएन्जा खोप कार्यक्रम अहिले चलिरहेको छ। हरेक वर्ष खोप लगाउनुहोस्। जति चाँडो त्यति राम्रो। योग्य व्यक्तिहरूले निशुल्क वा अनुदानित फ्लु सट प्राप्त गर्न सक्छन्। कोभिड-19 को स्थानीय गतिविधि कम स्तरमा रहँदा उच्च जोखिम समूहहरू, आवासीय हेरचाह गृहका बासिन्दाहरू, 65 वर्ष वा माथिका वृद्ध वृद्धाहरू र अन्तर्निहित दीर्घकालीन रोग भएका 50-64 वर्ष का व्यक्तिहरू, 6 महिना र माथिका इम्युनोकन्फर्माइज अवस्था भएका व्यक्तिहरू र गर्भवती महिलाहरूले समयमा बुस्टर खोप प्राप्त गर्नुपर्छ। स्वास्थ्य सुरक्षा केन्द्रको वेबसाइट www.chp.gov.mा विवरण खोज्नुहोस्। यदि कुनै बच्चा डिसेम्बर 31, 2020 वा सोभन्दा अगाडि जन्मेको हो र सेप्टेम्बर 2026 सरकारी वा सहायता प्राप्त विद्यालयमा प्राथमिक 1 भर्ना हुने हो भने उसले यस वर्षको सेप्टेम्बरमा सुरु हुने प्राथमिक 1 भर्ना 2026 भाग लिन सक्छन्। आवेदन फारम कसरी पूरा गर्ने भन्ने बारे व्याख्यात्मक नोटहरू र जानकारी पुस्तिका सेप्टेम्बर 1, 2025 उपलब्ध हुनेछ। अभिभावकहरूले आफ्नो बच्चा पढिरहेको किन्डरगार्डन वा किन्डरगार्डन सह बाल हेरचाह केन्द्रहरूबाट आवेदन फारम प्राप्त गर्न सक्छन्। आवेदन फारमहरू जिल्ला कार्यालयहरूको गृह मामिला सोधपुछ केन्द्रहरू, क्षेत्रीय शिक्षा कार्यालयहरू र शिक्षा ब्युरोको स्कुल स्थान विनियोजन खण्ड प्राथमिक 1 भर्नामा पनि उपलब्ध छन्। अभिभावकहरूले शिक्षा ब्युरोको पीओए वेबसाइटबाट पनि विभिन्न जातिका भाषाहरूमा प्राथमिक 1 भर्नाको बारेमा जानकारी नोट प्राप्त गर्न सक्छन्। पूरा गरिएको आवेदन फारम र सबै सहायक कागजातहरू सेप्टेम्बर 22, 2025 स्कुल कार्यालय समयमा अभिभावकहरूको रोजाइको सरकारी वा सहायता प्राप्त प्राथमिक विद्यालयमा स्वविवेक स्थानका लागि सिधै बुझाउन पर्छ। प्राथमिक 1 प्रवेश यी प्लेटफर्म प्रयोगकर्ताको रूपमा दर्ता भएका र आफ्नो खाता आइएम स्मार्ट प्लसमा भएका अभिभावकहरूले सेप्टेम्बर 18, 2025 यी प्लेटफर्म मार्फत आफ्नो आवेदन बुझाउनु पर्छ। अभिभावकहरूले शिक्षा ब्युरोको पछिल्लो प्रेस विज्ञप्ति र शिक्षा ब्युरोको पीओए वेबसाइटमा पोस्ट गरिएका सन्देशहरूको बारेमा जानकारी राख्नुपर्छ। प्राथमिक 1 प्रवेश प्रणालीको बारेमा सोधपुछका लागि अभिभावकहरूले शिक्षा ब्युरोको स्कुल स्थान विनियोजन खण्डमा 28327700 सम्पर्क गर्न सक्छन्। श्रोता साथीहरू, हामीले रह्यौँ आजको पहिलो सङ्गको रूपमा र यो गीत थियो वस्त सुन्दरी भन्ने एकदमै पुरानो गीत र यो गीत हामीले सानै हुँदादेखि नै सुनेका हौँ र तपाईँहरूले पनि सुन्नुभयो होला, मन पनि पर्छ होला भन्ने हामीलाई लागिरहेको छ। र आज हामीले विशेष गरी समसामयिक विषयहरूमा कुराकानी गरिरहेका छौँ, किनभने अब हामीले न्युज पनि भन्ने गर्छौँ र अलिकति अब हाम्रो चुरा सरलाई चाहिँ अस्वस्थता भएको कारणले, उहाँलाई चाहिँ एकदमै रुगाखुकी लागेको कारणले चाहिँ मैले आज तपाईँहरूको माझमा केही समसामयिक विषयहरूमा कुराकानी गरिरहेको छु। र मैले सुरुमा $2 स्किम ट्राभल स्किमको बारेमा कुराकानी गरेँ र सेकेन्डमा चाहिँ अब स्पेसली यो यहाँको प्यारेन्ट्सहरूले चाहिँ आफ्नो चिल्ड्रेनहरूको लागि, आफ्नो छोराछोरीको लागि चाहिँ कसरी अब भविष्यमा कसरी राम्रो उनीहरूको पढाइ गराउन सकिन्छ, उनीहरूको पढाइलाई चाहिँ कसरी यो फाइनेन्सियल हेल्प गर्न सकिन्छ भनेर चाहिँ 4 वर्षदेखि नै उनीहरूले विशेष खालको फन्डहरू
को रूपमा जम्मा गरेर राख्ने भनेर भनेको छ। यो चाहिँ एकदमै मलाई पनि मन पर्यो र हाम्रो यो जानकारीमा चाहिँ अब नेपालीहरूले पनि अब यस्तै खालको ठुलो फोन नभए पनि सानो सानो फोन गरेर सानो सानो सेभिङको रूपमा चाहिँ राखिदिएर उनीहरूको भविष्यको लागि पढाइको लागि गर्न सक्छन् भनेर भनेको थियो। र अर्को चाहिँ मैले तपाईँहरूको लागि अर्को समसामयिक विषय विशेष गरी नेपालको बारेमा राख्न गइरहेको छु र यो चाहिँ यो आज भन्दा पनि यो गएको हप्ता चाहिँ एउटा नेपालमा हामीले मोबाइलको बारेमा स्टुडेन्टहरूले मोबाइल चलाउनु हुन्छ या हुन्न भन्ने बारेमा चाहिँ हामीले कुराकानी गरेका थियौँ र हाम्रो सरले चाहिँ हङकङको स्कुलको बारेमा चाहिँ अब के छ नियम कानुनहरू भन्ने बारेमा मोबाइल बोक्न पाउने नपाउने भन्ने बारेमा चाहिँ राख्नुभएको थियो गत केही हप्ता अगाडि जानकारी। र हामीले चाहिँ यो नेपालमा भर्खरै एउटा भिडियो चाहिँ एकदमै भाइरल भएको देखेका थियौँ। यसमा चाहिँ विशेष गरी यो एसएससी दिने बेलामा चाहिँ जो विद्यार्थीहरूले मोबाइल लिएर परीक्षा केन्द्रमा गएका थिए उनीहरूको चाहिँ मोबाइल जफत गरिएको थियो। र यो चाहिँ एसएससी दिने स्टुडेन्ट्सहरू जुन चाहिँ हामीले नेपालीमा नेपाली भन्दा पनि पहिले चाहिँ एसएलसी भनिन्थ्यो र यो इक्जाम दिन जाँदाखेरि चाहिँ स्टुडेन्टहरूले मोबाइल बोकेर परीक्षा केन्द्रमा जाँदाखेरि चाहिँ पुलिसले अथवा अब परीक्षामा बस्ने टिचरहरूले चाहिँ उनीहरूको अब जफत गरिएको मोबाइलहरू चाहिँ अहिले नष्ट गरिएको भिडियोमा देखिन्छ। र यो कान्तिपुर समाचारमा चाहिँ लेखेको समाचार पनि हो र यो जति पनि मोबाइलहरू जफत गरिएको थियो त्यसको चाहिँ टोटल पैसा चाहिँ 1 करोडभन्दा बढीको मोबाइलहरू थियो भनेर पनि भनेको छ। र प्रहरीका अनुसार चाहिँ एसएससीमा 7 आइफोन 499 विभिन्न कम्पनीको एन्ड्रोइड र 5 स्मार्ट वच बरामद गरिएको थियो भनेर भनेको छ। र त्योमध्ये मोबाइल 24 पानीमा राखेर र त्यसपछि फुटाएर नष्ट गरेको शिक्षा विकास तथा समन्वयन समिति शाखा अधिकृत राजदेव यादवले बताएको छ भनेर भनिएको थियो। र यो मैले भनिहालेँ यो चाहिँ एकदमै यो भिडियोमा चाहिँ अब त्यो बिचरा अब त्यो एसएससी दिने स्टुडेन्टहरूले चाहिँ अब आफूले किन्न सक्ने उपाय हुन्न र उनीहरूको चाहिँ अब प्यारेन्ट्सहरूले लिएको होला किनिदिएका होलान् होइन। अब यो अब विशेष गरी यो चाहिँ तराई क्षेत्रको हो र यो देख्दाखेरि चाहिँ एकदमै नराम्रो लाग्ने। यो चाहिँ अब हो कि अब एसएससी को इक्जाम दिँदा उनीहरूले अब मोबाइल प्रयोग गरेर अब चिटिङ गर्न सक्छन् होइन, त्यो चाहिँ अब पोसिबल हुनसक्छ। तर अब त्यो जफत गरिसकेपछि चाहिँ यो उनीहरूलाई इक्जामपछि चाहिँ उनीहरूलाई फर्काइदिन पनि सक्थ्यो र उनीहरूलाई अथवा अब पुरै इक्जाम सकिसकेपछि एसएससीको इक्जाम पुरै सकिसकेपछि चाहिँ जुन स्कुलमा उनीहरूको इक्जाम केन्द्र हुन्छ परीक्षा केन्द्र हुन्छ त्यो केन्द्रले चाहिँ अथवा टिचरहरूले अथवा त्यहाँको सम्बन्धित व्यक्तिले चाहिँ त्यो मोबाइल उनीहरूको अब स्टुडेन्टलाई दिए पनि हुन्थ्यो होला सायद, र नत्र भने चाहिँ उनीहरूको प्यारेन्ट्सहरूलाई बोलाएर उनीहरूले यो फोनहरू चाहिँ अब फर्काइदिएको भए चाहिँ एकदमै राम्रो हुन्थ्यो जस्तो चाहिँ मलाई लाग्छ। र यो चाहिँ यो भिडियो चाहिँ एकदमै भाइरल भएको छ नेपालमा र एकदमै डिबेट छ मान्छेहरूले चाहिँ अब उनीहरूको कमेन्टहरू चाहिँ एकदमै डिभाइडेड छ। कति मान्छेहरूले चाहिँ अब यो एकदमै गलत भयो किनभने अब यसरी त्यत्रो करोडौँको मोबाइल यसरी पानीमा राखिदिएर पानीमा भिजाएर 12 र त्यसपछि फुटाएर नष्ट गर्नुको कामै छैन। उपाय चाहिँ के हो त यो गर्नुको पछाडि चाहिँ कसलाई फाइदा हुन्छ भनेर चाहिँ एकदमै धेरै डिबेटहरू कमेन्ट्सहरूमा चाहिँ अब देखिएको छ। र एउटा कमेन्ट चाहिँ म तपाईँहरूको लागि पढ्न चाहँदैछु र यहाँले कि यो अब पुलिसको यो भिडियोमा चाहिँ एकजना प्रहरीले चाहिँ यो मोबाइललाई पानीमा डुबाइरहेका छन् र फुटाएको पनि देखिन्छ।
र यहाँ चाहिँ यसरी लेखेका छन्, यस्तो बुद्धि भएकाबाट देश र जनताको सुरक्षा होइन अही चाहिँ हुन्छ है। आज आइटी र एआईको जमानामा मोबाइल नबोक्ने मानिस संसारमा को होला र को हुन सक्छ? सामान खोसेर आमा बाउलाई बुझाउने कि पानीमा हालेर नष्ट गर्ने? खाई नखाई आमा बाबुहरूले छोराछोरीका लागि किनिदिएको मोबाइल नष्ट गर्नेहरू अरूको दुःख र मेहनतको मूल्य नबुझ्ने गैर जिम्मेवार व्यक्ति हुन्। यस्तो कार्य गर्ने र गराउनेलाई कडा सजाय गर सरकार भनेर लेखेको छ, जुन चाहिँ सायद यो जसरी नष्ट गरिएको छ त्यो चाहिँ राम्रो उपाय होइन, मलाई पनि त्यस्तो लाग्छ, मैले भनिसकेँ। र तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ होइन, अब हामीले हङकङको स्कुलहरूमा विद्यार्थीहरूले चाहिँ मोबाइल लिँदाखेरि कस्तो खालको कसरी चाहिँ अब उनीहरूलाई दण्डित गरिन्छ अनि के चाहिँ उपाय लगाएर उनीहरूलाई चाहिँ अब नबोक्नको लागि चाहिँ अब मोबाइल नबोक्नको लागि अथवा स्कुलको क्लासमा हुँदाखेरि चाहिँ मोबाइलहरू बोक्न नदिने कस्तो अब नियम कानुनहरू छ त्यो हामीले सुनिसकेका थियौँ। र नेपालमा यो अहिले एकदमै डिबेटको रूपमा भएको छ, जुन चाहिँ अब एसएससी दिने स्टुडेन्ट्सहरूलाई एकदमै निड हुन्छ भन्नाले चाहिँ अब अहिले अब हाम्रो नेपालको सरकार नयाँ सरकार छ जुन चाहिँ अब टेक्नोलोजी इनोभेसन अनि अर्को चाहिँ अब एआईको जमाना र अहिले चाहिँ अब नेपाललाई चाहिँ एआई कम्पिटेन्ट देश बनाउने र एआई नै निर्यात गर्ने भनेर चाहिँ योजना बनाएको सरकारले चाहिँ यसरी आफ्ना स्टुडेन्ट्सहरूको मोबाइल यसरी नष्ट गर्दाखेरि चाहिँ अब खोइ अब हेरौँ के हुन्छ होइन। अब यो जति अब सजायको कुराहरू छ कारवाहीका कुराहरू छ अब हेरौँ के हुन्छ। अब फलोअप चाहिँ मैले तपाईँहरूको साथमा पनि सेयर गर्नेछु। र अब भने म अर्को साङ्गीतिकको शैली तपाईँहरूको लागि राख्न चाहन्छु र यसपछि पनि हामीसँग अन्य सामग्रीहरू छ पक्कै पनि लिएर उपस्थित हुनेछौँ।

क्यान्सर हङकङमा सबभन्दा धेरै हुने क्यान्सर मध्येको एक क्यान्सर हो। यदि तपाईँले स्वस्थ जीवनशैली अप्नाउनु भयो भने तपाईँलाई कोलोरेक्टल क्यान्सर हुने जोखिम कम हुन्छ। नियमित व्यायाम गर्नुहोस्, दैनिक 2 भाग र 3 भाग फलफुल र तरकारी खानुहोस्, स्वस्थ शरीरको तौल कायम राख्नुहोस् र धुम्रपान मदिरापान सेवन नगर्नुहोस्। सबैभन्दा महत्त्वपूर्ण, कोलोरेक्टल क्यान्सर छिट्टै पत्ता लगाउनका लागि जाँच गर्नुहोस्। थप जान्नका लागि colonscreening.gov.hkमा जानुहोस्। सुरुको चरणको कोलोरेक्टल क्यान्सरले कुनै लक्षणहरू देखाउँदैन। यद्यपि स्क्रिनिङले प्रारम्भिक पहिचान हासिल गर्न सक्छ, कोलोरेक्टल क्यान्सर स्क्रिनिङ कार्यक्रमले 50 वर्षदेखि 75 वर्ष उमेरका हङकङका बासिन्दाहरू जसमा लक्षणहरू छैनन् उनीहरूको लागि अनुदान दिन्छ। यो निशुल्क हुनसक्छ। परीक्षण गरिसकेपछि प्रत्येक 2 वर्षमा स्क्रिनिङ गर्न नबिर्सनुहोस्। थप जान्नका लागि colonscreening.gov.hkमा हङकङका महिलाहरूमा पाठेघरको मुखको क्यान्सर धेरै छ। सबै प्रकारका पाठेघरको मुखको क्यान्सर ह्युमेन प्यापिलोमा भाइरस नामक भाइरसको संक्रमणले हुने गर्छ। एसपिभी संक्रमण विशेष गरी यौनजन्य क्रियाकलापमा सक्रिय महिलाहरूमा हुन्छ। एसपिभी भएका महिलाहरूमा खासै लक्षण देखिँदैन र धेरैजसो आफै निको हुन्छ। तर कतिपय महिलाहरूमा असामान्य कोशिकाहरूको विकास भई क्यान्सर रोग हुन सक्छ। नियमित क्यान्सर जाँच र क्यान्सर पूर्वका परिवर्तनहरूको उपचारले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिन्छ। यौनजन्य क्रियाकलापको अनुभव भएका 25 वर्षदेखि 64 वर्षसम्म उमेरका महिलाहरूले कुनै लक्षण नभए पनि नियमित क्यान्सर जाँच गर्नुपर्छ। अति व्यस्त भएर वा महिनावारी रोकियो भनेर वा परिवारका कसैलाई क्यान्सर भएको छैन भनेर जाँच नगराउनु गलत हो। क्यान्सर जाँच तपाईँले पारिवारिक डाक्टर वा स्त्रीरोग विशेषज्ञ र स्वास्थ्य विभागबाट गराउन सक्नुहुन्छ। थप जानकारीका लागि कृपया हाम्रो 24 घन्टे हटलाइन 3166663 1 फोन गर्नुहोस् र सर्भिकल क्यान्सर स्क्रिनिङ .gov.hkमा भिजिट गर्नुहोस्। हामीले अर्को मिठो गीत राख्यौँ, हेमन्त राणाको स्वरमा रहेको साइली भनेर, साइली अनि अब स्वदेश फर्केर 40 वर्षपछि रमाउँला भन्ने यो गीत पनि एकदमै मिठो छ। तर म तपाईँहरूलाई एउटा एकदमै स्याड स्टोरी भन्दा पनि यो नेपालको अहिले सुकुम्बासीको हामीले धेरै समाचारहरू सुनिसकेका छौँ, देखि पनि रहेका छौँ र यो आज चाहिँ म तपाईँहरूको लागि एउटा एकदमै दुःखद सेयरिङ तपाईँहरूको लागि सुनाउन गइरहेको छु। र यहाँ चाहिँ महानगरको होल्डिङ सेन्टरमा सुकुम्बासीको बलि समयमै उपचार नपाउँदा 36 वर्षमै बेजराजको गयो ज्यान भन्ने यो समाचारमा उकेरामा छापेको छ। नेपालको उकेरा भन्ने एउटा न्युज पोर्टल छ, मैले त्यहीँबाट लिएको हो र म तपाईँलाई यहाँ छापिएको समाचार राख्न गइरहेको छु। र यहाँ लेखेको छ, वैशाख 12 सरकारले होल्डिङ सेन्टरमा रहेका 36 वर्षे भेषराज दर्जीको बिहिबार मृत्यु भयो। शान्तिनगरमा 2 कोठाको तहरामा बस्दै आएका उनलाई सरकारले तहरा भत्काएर वैकल्पिक व्यवस्था गर्ने आश्वासन दिएर कीर्तिपुरको होल्डिङ सेन्टरमा राखेको थियो। भेषराजको श्रीमती विमला सुनारका अनुसार उनको फोक्सोमा पानी जमेको समस्या थियो र प्यान्क्रियाजमा पनि समस्या देखिएको थियो। पछि मधुमेहको समस्या समेत थपियो। होल्डिङ सेन्टरमा रहँदा चिकित्सक भएपछि महानगरले निशुल्क उपचार गर्न भन्दै सिफारिस लेखेर वीर अस्पताल पठाएकोमा बिहिबार उनको मृत्यु भयो। सरकारले
अव्यवस्थित बसोबास र सुकुम्बासीको व्यवस्थापन गर्ने भन्दै सुरक्षा बल परिचालन गरेर बस्ती हटाएपछि उनी श्रीमती र दुई वर्षे दुधै बालकसँगै वैशाख 12 गतेदेखि किर्तिपुरको बागमती नदी किनारमा होल्डिङ सेन्टरमा रहँदै आएका थिए। उनको स्वास्थ्य अवस्थाका कारण होल्डिङ सेन्टरमा लैजाँदा नै विशेष उपचारको आवश्यक थियो, तर जीव ज्यान सहित सम्पत्तिको समेत जिम्मेवार लिएर होल्डिङ सेन्टर पुर्याएको सरकारले उनको स्वास्थ्य अवस्थाको ख्याल गरेन। उनको परिवारका अनुसार दर्जीको स्वास्थ्य अवस्थाबारे होल्डिङ सेन्टरमा रहेका सरकारी प्रतिनिधिहरूलाई जानकारी गराए पनि उनीहरूले समयमा उचित उपचार पाए न उनले समयमा उचित उपचार पाए न पोषणयुक्त खाना सधैँ दाल भात र आलुको तरकारी दिएपछि उनको शरीरमा मधुमेहको मात्रा समेत बढ्यो। अन्तत बिहिबार उपचारकै क्रममा 36 वर्षमा उनको ज्यानै गयो। माछा मासु अन्डा खान पर्ने मान्छे यहाँ हस्पिटलमा ल्याउनुभन्दा केही दिन अघि मासु ल्याइदिन भन्दा भन्नुभएको थियो भक्कानीले दर्जीको श्रीमती विमला सुनारले उकेरासँग भने। तर होल्डिङ सेन्टरमा ल्याएदेखि एक छाक मिठो खान नपाई जानुभयो। विमलाका अनुसार होल्डिङ सेन्टरमा बिरामी हुन या बच्चा सबैलाई एकै खाले खाना दिइन्छ। प्राय दाल भात र आलुको तरकारी नै हुन्थ्यो। त्यहाँ रहेकाको स्वास्थ्य अवस्थाको आधारमा खाना दिइँदैन। उनको श्रीमानलाई छ वर्षदेखि फोक्सोको समस्या थियो। फोक्सोमा पानी जमेको भन्दै चिकित्सकले अपरेसन गरेर पानी निकाल्नुपर्छ भनेका थिए, तर आर्थिक अवस्थाका कारणले अपरेसन गर्न सकिनन्। होल्डिङ सेन्टरमा पुगेपछि स्वास्थ्य समेत हेरिने दावी गर्यो। त्यहाँ बिरामी चेक जाँचका लागि भनेर विभिन्न संस्थाबाट व्यक्तिहरू आउँथे। उनले दुख्यो भन्दा पेनकिलरको रूपमा सिटामल दिएर जान्थे। सन्चो भएन भन्दा दुखाइ कम हुने औषधि मात्र दिनुहुन्थ्यो, विमलाले भनिन्। एक चिकित्सकले वीर अस्पतालमा दर्जीका लागि किनेको औषधि र गरिएको परीक्षणका आधारमा उनको अचानक पेट दुख्ने वा पेङ्क्रियाज गम्भीर रूपमा सुनिएको वा इन्फेक्सन भएको अवस्था हुन सक्ने देखेको जानकारी दिए। बिलमा लेखिएको आपतकालीन प्रयोगशालाको रिपोर्ट अनुसार एक्युट पेङ्क्रियाज सुनिएको आशंकामा गरिने जाँच गरिएको देखियो र रगतमा चिनीको मात्रा र पिसाबमा सामान्य अवस्थामा इन्फेक्सन भएको ल्याबको रिपोर्टले देखाएको छ। औषधिको बिलको आधारमा उनलाई चिकित्सकले सुई मार्फत दिने गम्भीर प्रकृतिका औषधिहरू चलाइयो भनेर यो उकेरा समाचारमा लेखेको छ। र होल्डिङ सेन्टरमा चाहिँ अब अहिले धेरैजना सुकुम्बासीहरूलाई चाहिँ लगेर राखेको छ। यो चाहिँ एउटा मैले तपाईँहरूलाई एउटा केस मात्रै सेयर गरेको हो। र अब जति पनि अब होल्डिङ सेन्टरमा छन् सुकुमवासीहरू, मलाई चाहिँ के लाग्छ भने अब सुकुमवासी हुने इच्छा चाहिँ कसैलाई पनि हुन्न, बाध्यताको कारणले चाहिँ मानिसहरू अब सुकुमवासी भएर बस्न बाध्य हुन्छन्। र अब सरकारले चाहिँ

नहोस् र सरकारले चाहिँ एकदमै छिटोभन्दा छिटो उनीहरूको चाहिँ व्यवस्थापन गरोस् भन्ने पनि भन्ने हामीलाई लागिरहेको छ। र यो चाहिँ अब हाम्रो नेपालको बारेमा तपाईँहरूको माझमा हामीले सेयरिङ गरेका थियौँ, र यो होल्डिङ सेन्टर सुकुम्बासीहरूको बारेमा चाहिँ तपाईँहरूलाई पनि धेरै जानकारी छ होला। हुँदाहुँदै पनि मैले तपाईँहरूको माझमा यो दुःखद घटना चाहिँ सेयर गरेको हो। र अब

सम्पर्कका लागि एकाडेमी अन्तर्गत गतिविधिहरू आयोजना गर्न क्यारितास हङकङलाई जिम्मेवारी दिएको छ। आगामी कार्यक्रम जुन 20/2026 शनिबार दिउँसो 2 बजेदेखि 4:15 बजेसम्म इस्लामिक डर वार्ड पाओ मेमोरियल प्राइमेरी स्कुल चिङ चिवानसानमा हुन गइरहेको छ। यस कार्यक्रमको विषय रहनेछ चलचित्र चिनिया सिकाइ हो। हामी किन्डरगार्टनमा अध्ययनरत गर चिनिया भाषी विद्यार्थीहरूका सबै अभिभावकहरूलाई हामीसँग सामेल हुन स्वागत गर्छौँ। गैर चिनिया भाषी विद्यार्थीहरूका लागि चिनिया भाषा सिक्न सजिलो छैन। चिनिया भाषा सिक्नका लागि अनुकूल वातावरण सिर्जना गर्न परिवारबाट ठुलो सहयोग आवश्यक छ। कार्यक्रममा प्रारम्भिक चरणमा चिनिया भाषा सिक्नुको महत्त्वमा साझेदारी 17 र बालबालिकाहरूलाई चिनिया भाषा सिक्न सहयोग गर्न अन्तर्क्रियात्मक गतिविधिहरूमा समावेश हुने गराइनेछ। बालबालिकाहरूले प्रतिभा प्रदर्शनीमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पनि पाउनेछन्। सबै गतिविधिहरू निःशुल्क छ। थप विवरणका लागि वा नामाङ्कनका लागि कृपया 255-242-11 मार्फत कल गर्नुहोस् वा व्हाट्सएप हटलाइन 9862-3150 मार्फत आउनुहोस् र हामीसँग सामेल हुनुहोस्। श्रोता साथीहरू, सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश र यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो। र यदि तपाईँहरू हाम्रो रेडियो कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ, आफ्ना कुराहरू हामीलाई सेयर गर्न चाहनुहुन्छ, आफ्ना इष्टमित्र साथीभाइ परिवारहरूलाई सम्झिन चाहनुहुन्छ भने हामीसँग पत्रचार गर्न सक्नुहुन्छ। हाम्रो पत्रचार गर्नका लागि ठेगाना छ साप्ताहिक सन्देश रेडियो 3 रेडियो टेलिभिजन हङकङ पोस्ट बक्स नम्बर 70200। र तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना छ nepaliradio@rthsk.hk। र आज भने हामी यस रेडियो कार्यक्रमको अन्तिमतर्फ लागिसकेका छौँ, तर बिदा हुनुभन्दा पहिले हामीसँग अन्तिम कोसेली बाँकी नै छ। र आजको कार्यक्रममा हामीले केही समसामयिक विषयहरूको बारेमा पनि जानकारी दिएका थियौँ र मिठा मिठा गीत सङ्गीतहरू पनि तपाईँहरूका माझमा राखेका थियौँ। कस्तो लाग्छ पक्कै पनि फिडब्याक लेख्नुहोला। र हामीले हङकङको जानकारीहरू लगायत नेपालको बारेमा जानकारीहरू राख्यौँ। र अन्तिम कोसेली अझै बाँकी छ, मैले भनिहालेँ। अन्तिम कोसेलीका रूपमा छ गुलाम अलीको स्वरमा रहेको गाजलुती ठुला ठुला आँखा भन्ने। र हामी यो गीत तपाईँहरूको माझमा छोड्दै हामी भने यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशबाट बिदा हुन चाहन्छौँ। हस्त, गुड बाई, नमस्ते।

ये आवाज थी रेशमा की। कल हमने सपना देखा है, जो अपना हो नहीं सकता है उस शख्स को अपना देखा है, वो शख्स कि जिसकी खातिर हम इस देश फिरें उस देश फिरें, जोगी का बनाकर भेष फिरें, चाहत के निराले गीत लिखें, जी मोहने वाले गीत लिखें, धरती के महकते बागों से कलियों की झोली भर लाएं, अंबर के सजीले मंडल से तारों की डोली भर लाएं, हाँ किसके लिए, सब उसके लिए, वो जिसके लब पर टेसू हैं, वो जिसके नैना आहू हैं, जो खार भी है और खुशबू भी, जो दर्द भी है और दारू भी, वो अल्लड़ सी, वो चंचल सी, वो शायर सी, वो पागल सी, लोग आप ही आप समझ जाएं, हम नाम ना उसका बतलाएं, ऐ देखने वालों तुमने भी उस नार की पीठ की आंचों में इस दिल का तपना देखा है, कल हमने सपना देखा है। ये कलाम था इब्ने इंशा का। आप जानते हैं इब्ने इंशा की शायरी में जितना सोजो गुदाज है, उनकी नजर इतनी ही शगुफ्ता और मिजाज से भरपूर होती है। आइए सुनते हैं उनकी ये गुदगुदाती तहरीर। चंद गैर जरूरी ऐलानात। बस मुसाफिरों के लिए मुजदा। कराची बस मालिक एसोसिएशन बड़े फख्र और मसरत से ऐलान करती है कि आज से शहर में तमाम बसों के किराए दुगने कर दिए गए हैं। उम्मीद है मुहिब वतन हलकों में इस फैसले का आम तौर पर खैर मकदम किया जाएगा, क्योंकि इससे बस मालिकान की आमदनी पर ही नहीं मुसाफिरों के मियार जिंदगी पर भी खुशगवार असर पड़ेगा। एसोसिएशन हाजा किरायों में इजाफे के अलावा मुसाफिरों के लिए कुछ और सहूलतों का भी ऐलान करती है। मसलन हर बस में जहां फकत 40 सवारियों की गुंजाइश होती थी, अब इससे 3 गुना मुसाफिरों को जगह दी जाया करेगी। इस मकसद से हर बस की छत में कुंडों और तस्मों का इजाफा कर दिया गया है और सीटें निकाल दी गई हैं जो खामखा खड़े होने वालों के घुटनों से टकराती थीं। पब्लिक की मजीद आसानी के लिए हर बस की छत पर, पायदानों पर, मडगार्डों पर, इंजन पर, हत्ता के साइलेंसर तक पर मुसाफिरों के बैठने और खड़े होने की गुंजाइश निकाली गई है। इन खसूसी जगहों का किराया भी कुछ जायद नहीं होगा। शहर टिकट वही रहेगी जो अंदर बैठने की यानी खड़े होने और लटकने वाले मुसाफिरों से वसूल की जाएगी। आइंदा से सब मुसाफिरों के हकूक भी मसावी होंगी, यानी हर मुसाफिर को बस का धक्का लगाने का यकसा हक होगा, हत्ता के आधा टिकट लेने वाले बच्चों और बगैर टिकट सफर करने वाले माजूरों को भी। बसों में यतीम खानों के लिए चंदा इकट्ठा करने वालों और खट्टी मिट्टी गोलियां बेचने वालों को भी ये हक देने पर इस मीटिंग में गौर किया जा रहा है, जो कराची ट्रांसपोर्ट का मसला हल करने के लिए कमिश्नर साहब के दफ्तर में अगले हफ्ते हो रही है। पानी बंद रहेगा। नाजिमाबाद और नॉर्थ नाजिमाबाद के बाशिंदों को मुजदा हो कि जुम्मे और हफ्ते को उनके घरों का पानी बंद रहा करेगा। ये सहूलत रोजाना 23 घंटे पानी बंद रहने की सहूलत के अलावा है। बाज मजबूरियों की वजह से फिलहाल हफ्ते में 2 दिन से ज्यादा पानी मुकम्मल तौर पर बंद रखना मुमकिन नहीं। नागे के दिनों की तादाद रफ्ता रफ्ता बढ़ाई जाएगी। उम्मीद की जाती है कि माह मुहर्रम की आमद तक हम हफ्ते के 7 दिन पानी बंद रखने में कामयाब हो जाएंगे। इसके साथ साथ बल्दिया कराची और KDA नहायत मसरत से ऐलान करती हैं कि अहले नाजिमाबाद के एक देरीना मुतालबे को तस्लीम करते हुए इस इलाके के वाटर टैक्स में फौरी तौर पर 300% इजाफा किया जा रहा है। आगे चलकर इसमें और भी इजाफा करने की कोशिश की जाएगी, लेकिन KDA और बल्दिया के रोज अफसों वसाइल और महदूद अखराजात को देखते हुए फिलहाल इसकी कतई तौर पर जमानत नहीं दी जा सकती। अल्लामा इकबाल टाउन नॉर्थ नाजिमाबाद के पार्क में कामयाब तजर्बे के बाद शहर के दूसरे पार्कों का पानी भी बंद किया जा रहा है।
تاکہ زمین بھربھری ہو جائے اور کتے آسانی سے اس میں لوٹ لگا سکیں۔ آپ کا اپنا اسکول۔ انٹرنیشنل انگلش آکسفورڈ اسکول آپ کا اپنا اسکول ہے جو تعلیم کے جدید ترین اصولوں پر کھولا گیا ہے۔ چند خصوصیات: فیس کا معیار نہایت اعلیٰ۔ شہر کا کوئی اور اسکول فیس کے معاملے میں ہمارے اسکول کا مقابلہ نہیں کرتا۔ انواع و اقسام کے چندے اس کے علاوہ ہیں جن کی تفصیل پرنسپل صاحب کے دفتر سے معلوم کی جا سکتی ہے۔ اساتذہ نہایت محنتی، ایماندار اور قناعت پسند، جن کو بیش قرار تنخواہوں پر رکھا گیا ہے۔ عام ٹیچر کی تنخواہ بھی ہمارے ہاں میونسپل کارپوریشن کے جامعدار سے کم نہیں، اور پرنسپل کا مشاہرہ تو کسی بڑی سے بڑی غیر ملکی کمپنی کے چوکیدار کی تنخواہ سے بھی زیادہ ہے۔ چھٹیاں۔ چھٹیوں کے معاملے میں بھی ہمارا اسکول دوسرے اسکولوں پر فوقیت رکھتا ہے۔ ہر ماہ فیس جمع کرانے کے دن کے علاوہ قریب قریب پورا سال چھٹی رہتی ہے۔ جو والدین سال بھر کی فیس اکٹھی جمع کرا دیں، ان کے بچوں کو فیس کے دن بھی حاضری دینے کی ضرورت نہیں۔ ماحول۔ اسکول نہایت مرکزی اور پر رونق جگہ پر واقع ہے اور شہر کا سب سے قدیمی اوپن ایئر اسکول ہے۔ یہاں طلبہ کو مناظر فطرت سے محبت کرنا سکھایا جاتا ہے۔ بالکل سامنے ایک سینما ہے اور ایک سرکس، ایک بغل میں موٹر گیراج ہے اور دوسری طرف گٹر باغیچہ، جس کی کھاد سارے شہر کو ہرا بھرا رکھنے کی ضامن ہے۔ پروفیسر کیوی کے اصول کے مطابق یہاں پڑھائی کتابوں سے نہیں کرائی جاتی، بلکہ کسی اور طرح بھی نہیں کرائی جاتی، تاکہ طالب علم کے ذہن پر ناروا بوجھ نہ پڑے۔ نتیجہ۔ اسکول کا نتیجہ کم از کم 100% رہتا ہے، کئی بار تو 250% بھی ہو جاتا ہے۔ کوئی شخص، خواہ وہ طالب علم ہو یا غیر طالب علم، اس اسکول کے پاس سے بھی گزر جائے تو پاس ہوئے بنا نہیں رہ سکتا۔ طالب علموں پر امتحان میں بیٹھنے کی کوئی پابندی نہیں، سب کو گھر بیٹھے کامیابی کی سندیں بھیج دی جاتی ہیں۔ ان غیر ضروری اعلانات کے بعد ایک اہم اور ضروری اعلان محکمہ صحت ہانگ کانگ کی جانب سے۔ کولوریکٹل کینسر اسکریننگ پروگرام میں آج ہی شامل ہوں۔ کولوریکٹل کینسر ہانگ کانگ میں سب سے زیادہ عام کینسروں میں سے ایک ہے۔ اگر آپ اس کا جلد پتہ لگانے کے لیے باقاعدگی سے اسکریننگ کرواتے رہیں اور صحت مند طرز زندگی اپناتے ہیں تو آپ کو کولوریکٹل کینسر ہونے کا خطرہ کم ہوگا۔ ابتدائی مرحلے میں کولوریکٹل کینسر کوئی علامات نہیں دکھاتا، تاہم اسکریننگ سے جلد پتہ چل سکتا ہے۔ یہ پروگرام 50 سے 75 سال کی عمر کے ہانگ کانگ کے ان رہائشیوں کو سبسڈی دیتا ہے جن کی اسکریننگ کے لیے علامات نہیں ہیں۔ یہ مفت ہو سکتا ہے، ہر 2 سال بعد ٹیسٹ کروانا یاد رکھیں۔ مزید معلومات کے لیے دیکھیے colonscreen.gov.hk۔ صحت مند طرز زندگی اپنانے کے لیے باقاعدگی سے ورزش کریں، روزانہ 2 سرونگ پھل اور 3 سرونگ سبزیاں کھائیں، صحت مند جسمانی وزن برقرار رکھیں اور سگریٹ نوشی اور شراب نوشی کو نہ